0: کے بڑھتے ہوئے اسٹارٹ اپ ایکو نظام کو میٹروپولیٹن مرکزوں سے آگے تک وسعت دینے کے لیے کہا ہے۔ انہوں نے مضبوط تر سائنس، اسٹارٹ اپس اور صنعتی رابطوں پر زور دیا ہے۔ اور بیڈمنٹن میں ساتوک سائیراج رنکی ریڈی اور چراغ شیٹی کی بھارتی مردوں کی ڈبلز کی جوڑی نے شینزین میں پہلی بار چائنا ماسٹرز کا خطاب جیتا ہے۔ اب خبریں تفصیل سے۔ آج دوپہر نئی دلی کے ستیہ نکیتن علاقے میں ایک کثیر منزلہ عمارت منہدم ہو گئی۔ اس حادثے میں 3 افراد ہلاک ہو گئے اور بہت سے لوگ ملبے میں دب گئے۔ دلی کی وزیر اعلی ریکھا گپتا نے جائے حادثہ کا دورہ کر کے صورتحال کا جائزہ لیا۔ انہوں نے نامہ نگاروں سے بات کرتے ہوئے کہا کہ ابھی تک 11 افراد کو بچا لیا گیا ہے۔ انہوں نے کہا کہ یہ عمارت پرانی تھی اور اس کی تجدید اور تعمیر کا کام جاری تھا۔ محترمہ گپتا نے کہا ہے کہ اس حادثے کے قصوروار افراد کو بخشا نہیں جائے گا، خواہ وہ عمارت کا مالک ہو یا کوئی افسر۔
1: 11 لوگوں کو ریسکیو کیا گیا ہے۔ جو بھی ویکتی اس کے ذمہ دار ہیں، چاہے وہ بلڈنگ کا مالک ہے یا ادھیکاری ہے، کیونکہ بلڈنگ پرانی تھی اور اس میں کچھ کنسٹرکشن کا رینوویشن کا کام چل رہا تھا، بیسمنٹ میں کسی پرکار کی کھدائی چل رہی تھی جس کے کارن سے پلر جو ہے وہ ہلا اور وہ پوری بلڈنگ ڈھہ گئی۔ پی جی کے ناطے یہ بلڈنگ کام کر رہی تھی، بچے اس کے اندر تھے اور لگاتار سبھی ایجنسیز کام کر رہی ہے۔ ہمارے لیے سب سے مہتوپورن ہے ان بچوں کی پہلے جان بچائی جائے۔ دوشیوں کو چھوڑا نہیں جائے گا، یہ بالکل نشچت روپ میں کہہ رہی ہوں۔
0: وزیر اعلیٰ نے کہا کہ سبھی ایجنسیاں تال میل کے ساتھ کام کر رہی ہیں اور ہر ایک کی توجہ لوگوں کو محفوظ طریقے سے بچانے پر ہے۔ انہوں نے یہ بھی کہا کہ راحت اور بچاؤ کا کام جنگی پیمانے پر جاری ہے۔ دلی کے لیفٹیننٹ گورنر ترنجیت سنگھ سندھو جائے حادثہ پر پہنچے اور بچاؤ کاروائی کا جائزہ لیا۔ انہوں نے سبھی متعلقہ ایجنسیوں کو مکمل تال میل کے ساتھ کام کرنے کی ہدایت دی تاکہ تیز تر بچاؤ کوششوں کو یقینی بنایا جا سکے۔ انہوں نے یہ بھی کہا کہ صورتحال پر قریبی نظر رکھی جا رہی ہے اور اس بات کو یقینی بنایا جائے گا کہ ضرورت مندوں تک ہر ممکن مدد پہنچائی جا سکے۔ وزیراعظم نریندر مودی نے عمارت منہدم ہونے کے اس حادثے پر دکھ کا اظہار کیا ہے۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ حکام جائے حادثہ پر کام کر رہے ہیں اور متاثرین کی مدد کر رہے ہیں۔ وزیراعظم نے مرنے والوں کے لواحقین سے تعزیت کا اظہار کیا ہے اور زخمیوں کی جلد صحت یابی کی دعا کی ہے۔ اسی دوران وزیر داخلہ امت شاہ نے وزیر اعلی ریکھا گپتا، دلی پولیس کمشنر اور NDRF کے ڈائریکٹر جنرل سے بات چیت کر کے صورتحال کا جائزہ لیا ہے۔ وزیر داخلہ نے یہ بھی کہا کہ مقامی انتظامیہ اور NDRF قریبی تال میل کے ساتھ بچاؤ کاروائی انجام دے رہی ہیں اور زخمیوں کو سبھی طرح کی ضروری طبی امداد فراہم کی جا رہی ہے۔ NDRF کے IG NS بندیلا نے نامہ نگاروں سے بات کرتے ہوئے کہا کہ NDRF کی دو ٹیمیں جو عملے کے 70 افراد پر مشتمل ہیں جائے حادثہ پر کام کر رہی ہیں۔ انہوں نے یہ بھی کہا کہ یہ ٹیمیں فائر سروس، دلی پولیس اور مقامی لوگوں کے ساتھ مل کر اپنا کام انجام دے رہی ہیں۔
2: دو ٹیم میں قریب 70 لوگ ہیں جو وہاں پر کام کر رہے ہیں، جہاں پر اور وکٹیمز کو ہم نے آئیڈینٹیفائی کیا ہے اور اس میں ہم نے اپنی کینائنس بھی استعمال کر رہے ہیں۔ ہم کٹنگ اکوپمنٹ ہے، ٹیکنیکل اکوپمنٹ کو بھی استعمال کر رہے ہیں۔ ابھی تک 4 لوگوں کو NDRF کی ٹیم نے فائر سروس، دہلی پولیس اور جو بھی لوکل کمیونٹی ہے وہاں پر انفارمیشن دے رہی ہے، اسسٹنس دے رہی ہے، سب کے کوآپریشن سے ہم نے 4 وکٹیمز کو نکالا ہے۔
0: اس دوران دلی پولیس نے کہا ہے کہ ابھی تک 6 افراد کو بچا کر اسپتال پہنچایا گیا ہے۔ پولیس نے بتایا کہ مقامی تفتیش کے دوران پتا چلا ہے کہ یہ عمارت 40 سے 50 سال پرانی تھی اور حادثے کے وقت عمارت کے تہ خانے میں کچھ مرمت کا کام چل رہا تھا۔ مرکزی وزیر داخلہ امت شاہ نے آج بھارت کو 2029 تک نشیلے مادوں سے پاک بنانے کا ایک 3 سالہ خاکہ جاری کیا۔ انہوں نے نشیلے مادوں کی روک تھام کی تال میل کے ساتھ انجام دی جانے والی قومی سطح کی ایک مہم کے لیے کہا۔ جناب شاہ گوا کے اپنے 3 روزہ دورے میں ایک پریس کانفرنس سے خطاب کر رہے تھے۔ انہوں نے کہا کہ حکومت نے 2019 سے قانون لاگو کرنے، ایجنسیوں کے مابین ایک دوسرے کو سراغ فراہم کرنے، مالی تحقیقات اور بعض آبادکاری کے اقدامات کو مستحکم بنایا ہے۔ 2014 سے 2024 تک کی مدت میں 1,19,00,000 کلوگرام سے زیادہ نشیلے مادے ضبط کیے گئے ہیں، جن کی قیمت تقریباً 1,89,000 کروڑ روپے ہے، جبکہ 48,66,000 کلوگرام نشیلے مادوں کو ختم کیا گیا۔
3: 2004 से 14 जो कांग्रेस का शासन था उसमें ड्रग की मात्रा 26 लाख किलोग्राम और आज वो बढ़कर 14 से 26 में 1,19,00,000 किलोग्राम से ज्यादा पकड़ा गया। उसका मूल्य 1,89,000 करोड़। 14 से 26 में 48,66,000 किलो ड्रग विनिष्ट करने का काम नरेंद्र मोदी सरकार ने किया है।
0: जनाब शाह ने कहा कि इस खाके के चार सुतून हैं, सुराग रसानी और कार्रवाई पर मबनी कानून का नफाज, पेशगी मालूमात और मसनूई तौर पर तैयार किए गए नशीले मादे, मांग और नुकसान में कमी, ने सलाहियत साजी और तालमेल।
3: चार स्तंभों पर हमारा रोड मैप विजन डॉक्यूमेंट है। एक इंटेलिजेंस और ऑपरेशन आधारित एनफोर्समेंट, दूसरा प्रीकर्सर और सिंथेटिक ड्रग पर नियंत्रण, तीसरा डिमांड और हार्म रिडक्शन और चौथा क्षमता निर्माण और समन्वय।
0: हुकूमत ने अगले 3 साल में नशीले मादों के बैनुल अख्वामी और बैन रियासती सतह के 100 नेटवर्क्स को खत्म करने, नशीले मादों के कारोबार में मुलविस 100 फरार अफराद को भारत लाने और नशीले मादों से मुतालिक 100 खुफिया लेबोरेटरीज को तबाह करने का मकसद तय किया है। बाद में वजीर आला रेखा गुप्ता ने सत्यनिकेतन इमारत इन्हदाम की जगह से बचाए गए और तिब्बी इलाज के लिए लाए गए अफराद से मुलाकात के लिए एम्स के ट्रोमा सेंटर का दौरा किया। एक सोशल मीडिया पोस्ट में उन्होंने कहा कि सभी तलबा का इलाज जारी है। उन्होंने डॉक्टरों की टीम को हिदायत दी कि वो हर जरूरी मेडिकल इमदाद को यकीनी बनाएं। मोहतरमा गुप्ता ने कहा कि दिल्ली सरकार मुतासरीन के कुनबों के साथ भी राबते में है। नायब सदर जमहूरिया सीपी राधा कृष्णन ने नौजवानों से जोर देकर कहा है कि वो सेहतमंद और उसूल पसंदाना जिंदगी गुजारें, नशीले मादों से दूर रहें और नशा मुक्त भारत की तामीर में ताउन दें। उन्होंने उन्हें मशवरा दिया कि वो सोशल मीडिया को तामीरी अंदाज में इस्तेमाल करें और इसे हद से ज्यादा वक्त न दें। वो आज गुवाहाटी में सेहत उलूम की श्रीमंत शंकरा देव यूनिवर्सिटी की तकसीम असनाद के सालाना जलसे से खिताब कर रहे थे।
4: And restrict your social media usage. Our thoughts, our thinking, our actions should be controlled by one single factor, that is our own brain. Drugs should not determine what we should think. Our brain should determine what we should think and act. That's why wherever I am going, I am always saying, say no to drugs. Not only you should not take the drugs, you should not allow your friends, family members also should not take drugs.
0: नायब सदर जमहूरिया ने जोर देकर कहा कि तालीमी इदारों को चाहिए कि वो तलबा को उनकी पेशावराना जिंदगी से आगे बढ़कर तैयार करें और जमहूरियत और समाज के लिए जिम्मेदार शहरी बनाने पर तवज्जो दें। आज गुवाहाटी में गीतानगर कॉलेज की गोल्डन जुबली तकरीबात से खिताब करते हुए उन्होंने कहा कि क्वालिटी तालीम, तहकीक और किरदार साजी मुल्क की तरक्की के लिए लाजमी है। नायब सदर जमहूरिया ने आला तालीम में खवातीन की बढ़ती हुई हुसूलियाबियों को उजागर करते हुए इसे खुशाइन तब्दीली और नारी शक्ति का इजहार करार दिया। नायब सदर जमहूरिया आज से आसाम के 2 रोजा दौरे पर हैं। साइंस, टेक्नोलॉजी और जमीनी उलूम के मरकजी वजीर मुल्कत डॉक्टर जितेंद्र सिंह ने भारत के तेजी से वसी होते हुए स्टार्टअप इको निजाम को मेट्रोपोलिटन मरकजों से आगे ले जाने और साइंस, स्टार्टअप्स और सनत के माबेन मजबूत तर राबते तश्कील देने के लिए कहा है, ताकि मुल्क में तैयार की गई टेक्नोलॉजीज के लेबोरेटरीज से लेकर मार्केट प्लेस तक के सफर में तेजी लाई जा सके। कोलकाता में आज 6वें राइस कॉन्क्लेव 2026 के इफ्तिताही जलसे से खिताब करते हुए डॉक्टर जितेंद्र सिंह ने कहा कि इस बात की जरूरत बढ़ती जा रही है कि दूसरे और तीसरे दर्जों के शहरों की इख्तराई सलाहियतों को तस्लीम किया जाए। उन्होंने कहा कि भारत के 50-60% से भी ज्यादा स्टार्टअप्स का ताल्लुक मेट्रो शहरों से नहीं है। उन्होंने कहा कि इनमें से 15% से ज्यादा कारोबार दूसरे और तीसरे दर्जे के शहरों के नौजवान चला रहे हैं। उत्तर प्रदेश में कई नदियों में अब भी तुगयानी है और 24 अजला सैलाब से मुतासिर हैं। कानपुर में 4 अफराद हलाक हुए हैं और बदायूं में शदीद बारिश के सबब हुए हादसे में एक शख्स की मौत हो गई। मजीद तफसील हमारे नामानिगार से।
5: शाहजहांपुर जिले में गंगा और रामगंगा नदियों में पानी की सतह खतरे के निशान के करीब पहुंच चुकी है। इंतजामिया ने गारा और खाकरा नदियों के किनारे और नशेबी इलाकों में रहने वाले लोगों को मोहतात रहने का मशवरा दिया है। श्रावती जिले में राप्ती नदी के पानी की सतह में इजाफे के सबब कटाव हुआ है और आमदोरफ्त मुतासिर हुई है। وزیراعلی یوگی آدتیہ ناتھ نے آج چترکوٹ میں سیلاب سے متاثرہ علاقوں کا فضائی سروے کیا اور رام گھاٹ کا زمینی معاہدہ بھی کیا۔ انہوں نے سیلاب سے متاثرہ 800 کنبوں